कार्यक्रम र शेष गीतके सुनुन सिनेमा बाबु परशुराम नौ गीतके गाइछन् स्वरूप नायक गीतके लेखिछन् आर संगीत र सुर दिइछन् स्वरूप नायक।